एंटी डंड्रफ शैम्पू जान रावलाई केराटीन शैम्पू वर्ता वेले कीगी कमची द प्याजू शैम्पू ने तासु विख्तबोर सर बिल्कुल मजेदार शी कुलीशी जबरदस्त बशी शान शान बशी पाई के बाय यो कुले वाले रा पैदा शी वर्षी प बटकना मार्केट की चतर मार्केट की नकल था मिलावेगी आओ द मेरा बाजार जी सुमरा जमंग लिसनर भी मिनावाल भी ता जोल ता हूँ वर्ले शी दगा जुलाला दा मुख्तलिफ शैम्पू ना ये जुलाला की सलूर पिंजे किस्म शैम्पू आंदी कम स्तासु خوخوی ان شاء الله تعالی دغه مسئله بدله ختموی د خیر سره ورشي ځان لراواله استعمال گئی او دغه مسئله تعلو دوه دغه مسئله مکمل پرمننتی ختمی کوي تاسو کوچرتم سره پروگرام کې پارټیسیپیشن کول واړی ملګرتا غستل واړی په دغه نمبر تاسو موږ سره کانټیکټ کول شي راتلې شي موږ سره پروگرام کې برها ملګرتیا اغستل شي په 0343 6 58 7 83 0343 6 58 7 86 دا ټلینار نمبر دی او 0342 80 34 994 دا زونګ نمبر دی پدغه دوه نمبر تاسو موږ سره په پروگرام کې برخه ملګرتیا غستلې شي او کور زلاله حوالی سره تاسو سوال واړی چیرته ملاویږي کمزه کې بهي نو بالکل تاسو هم پدغه نمبر موږ سره رابطه وکړئ ان شاء الله تعالی موږ به تاسو له پوره پوره معلومات درکو ان شاء الله په ټلګرام کې چې سمره مارکیټونه دي ان شاء الله تعالی ا ټو زډ پورې به تاسو ته موږ دغه ایڈریس ښایو ښا ورشي ځان راوالی زلاله نه فائدې واخلئ زلاله کې یو د جدید دور نوی نوی فارمولې راغلي دي ان شاء الله تعالی په دې فارمولو باندې موږ ډېر زیات غټ ریسرچ کړی دی او دغه فارمولې بیا د خیر سره زموږ په کریمو کې اپلای شوې دي استعمال شوې دي نو راوړئ ځان له استعمال کې چې دغه مسلې